Thank you.

para o IMRS 56. Você é um verdadeiro.

एक पटक सेवा करने धन्यवाद।

निर्वाचन आयोगले प्रमुख आयुक्त सहित पाँच सदस्यीय आयोगको संख्यालाई तीनमा घटाउने प्रस्ताव गरेको छ। सरकारले संविधान संशोधनको प्रस्ताव तयार गर्नको लागि गठन गरेको कार्यदललाई आयोगले सूचना पठाएर यस्तो प्रस्ताव गरेको हो। संविधानको धारा 245 निर्वाचन आयोगले प्रमुख आयुक्त र चारजना प्रमुख आयुक्त सहित चारजना आयुक्त रहने प्रावधान बनाएको छ। कार्यवाह प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको संरचना समय अनुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। संविधान संशोधनको प्रस्ताव तयार पार्न काम भइरहेको छ। प्रधानमन्त्रीका सल्लाहकार असम शाह नेतृत्वको कार्यदलले आयोगसँग सुझाव मागेको थियो। आयोगले आफ्नो तर्फबाट सुझाव दिँदा आयुक्तको संख्या घटाउने प्रस्ताव गरेको छ। विगत एक वर्षभन्दा बढी समयदेखि आयोगमा एकजना कार्यवाह प्रमुख

Thank you.

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरी प्रचारक भइरहेको साझाको घरमा जनचेतना भएसँगै महिलाहरूमा पनि कृषि माने नायक भूमिका
1: के हामीले के नगर्ने भन्ने सम्याप्त गर्छौँ सर्वसम्म हामी झन् के पाल्नु भयो तर्को निर्माण दिँदै महिलाहरूको कार्य गर्ने भन्ने विश्वास गरेर

0: हाम्रो जीवन वन्य प्राणीजन्तुसँग घाँसिएको छ, पछिल्लो समय मानव प्राणीजन्तुसँग बढेको छ। यसैले बस्ती र जङ्गल सुरक्षित राख्दै छ अस्तित्व कायम गरौं। वन प्राणीजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं।
1: संयुक्त राष्ट्र संघको कार्यद्वारा कृषि संगठन एफएओ र नेपाल सरकार अन्तर्गत वातावरण मन्त्रालयको अनुरोध, नेपालका तराई चुकी तथा पहाड़ी क्षेत्रमा वन गढ़हरूको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानोवाला कर्मकारी जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु र चुरोटको टुक्राको टुक्रा जथाभावी फाल्नु ठूलो आधारमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पर्दछ। यसकारण सुक्खा क्षेत्र र जङ्गल आसपास

संगठन की शासन को तैयारी राष्ट्रपति उम्मीदवार समर्थना पुराना दस संगठन पुनर्गठन में श्री सपना पदले की सत्तारूढ़ राष्ट्रीय स्वतंत्र पार्टी ने आगामी 25 स्थानीय निर्वाचन में दलीय जनमत लिया रणनीति में उम्मीदवार समर्थ स्थानीय पात्र तैयार करना दिने कार्य थालेको छ। स्थानीय तहको निर्वाचन 2084 वैशाखको अन्तिम सत्रमा हुनेछ भने त्यसपछि प्रदेशको निर्वाचन हुनेछ। 2089 निर्वाचनमा राष्ट्रपतिले प्रदेश स्तरीय तहमा भाग मागिएको अहिले स्थानीय जनप्रतिनिधि चुनावका जस्तै भएको प्रदेश स्थानीय तहमा राष्ट्रपतिका जनप्रतिनिधि राष्ट्रिय सभामा पनि यो पार्टीको सदस्य रहेका छैनन्। राष्ट्रिय सभाको सदस्य प्रदेश स्थानीय तहका जनप्रतिनिधिले चुन्ने संवैधानिक व्यवस्था रहेको छ। राष्ट्रपतिले 10 वैशाखमा सर्वमहामन्त्री विपिन कुमार आचार्यको संयोजकतामा स्थानीय निर्वाचन उम्मेद्वार समर्थ रूपरेखा र क्यान्डिडेट समर्थ क्लब सम्पादन समिति गठन गरी मेयर कार्य शुरू गरेको छ। प्रदेश र स्थानीय सरकारले आम मानिसहरूलाई सकारात्मक प्रभाव पार्ने गरी नीति तथा कार्यक्रम बजेट ल्याउनु पर्नेछ। क्याङ्ग्रेस महामन्त्री गुरूराज घिमिरेले भन्नुभएको छ, हामी संगठनको पुनर्गठनमा लागेका छौं। प्रशिक्षणमा सभापति गौरव थापा, उपसभापति विष्णु प्रकाश शर्मा र महामन्त्री गुरु भरा लगायतका नेताहरूले निर्वाचनमा आगामी निर्वाचनमा काङ्ग्रेसको रणनीतिको बारेमा पनि प्रशिक्षण दिनुभएको थियो। त्यसै गरी एमआलएले पनि 2 शताब्दी केन्द्रीय सचिवालय बैठक बोलाएर स्थानीय निर्वाचन केन्द्रित गरी विभिन्न गतिविधि गर्नको लागि रणनीति लिएको छ। डिजिटल माध्यमबाट सदस्यता नवीकरणलाई अघि बढाएको एमाले 7 रुपियाँ तालिकामा केन्द्रीय सदस्यलाई मिशन पार्टी जागरण कार्य विभाजन लगायतका कार्यहरूमा अगाडि बढाइरहेको छ। यस्तै गरी कार्तिपुर दैनिक लागि लगानी ढाँचा स्वीकृत भइसकेको बुढी गण्डकी जलविद्युत प्राधिकरण मोडेलको खबर सिमातामा मेलिपुग भएको छ। सरकारले लगानी मोडालिटी स्वीकृत भइसकेको 1200 मेगावाटको बुढी गण्डकी जलविद्युत आयोजना प्राधिकरण मोडेलमा निर्माण गर्ने भएको छ। 15 जेठमा संसदमा अर्थमन्त्री पदले प्रस्तुत गर्नुभएको बजेटमा उक्त आयोजना अधिकार सम्पन्न प्राधिकरण मोडेलमा बनाउने निर्णय गरिएको छ। यस्तै गरी पश्चिम एसिया द्वन्द्वको असर बिटुमिन अभावले सड़क आयोजनाको काम ठप्प शीर्षकमा खबर लेखिएको छ। ढुङ्गाहरू खटेउडाले मृत्यु भएको छ। यो खबर पश्चिम एसिया ढुङ्गाका कारण बिटुमिन र डिजेलको मूल्य वृद्धि हुँदा विभिन्न सड़क आयोजनाको निर्माण काम ठप्प भएको हो। पछिल्लो समय टिङ्गो गतिमा काम गरेको आधुनिक राजमार्ग अन्तर्गत सूर्य विधायक डिजेल सड़क विस्तार कार्य प्रभावित बनेको छ। आयोजना अन्तर्गत 15.5 किलोमिटर सड़क खण्डमा 4 आर्थिक वर्षको पहिलो क्रममै कालो पत्र गर्ने भनेर उल्लेख गरिएको थियो। सूर्य विनायक सागर र सागर भूमिजेल 7.5 किलोमिटर सूर्य विनायक सागर खण्डको ठेका आशिष कुमार श्रेष्ठ बन्धन भगवती जीवीले लिएको थियो, तर काम पूरा गर्न सकेको छैन। विभिन्न निर्माण सामग्रीको अभाव देखाइएको छ। त्यसै गरी नेपालमा उत्तरको औपचारिक प्रवेश शीर्षकमा कृष्ण प्रसाई खबर लेख्नु भएको छ। विश्वव्यापी राइडर हेलिङ कम्पनी उहाँले हिजोदेखि नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ। यसअघि नेपालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय रायक हेलिङ प्लेटफर्मको संख्या 4 पुगेको छ। कम्पनीले ट्याक्सी उडानसँग सहकार्य गरेर सेवा शुरू गरेको हो। नेपालमा कुन व्यावसायिक मोडल प्रभावकारी हुन्छ भने मूल्याङ्कन गर्ने कम्पनीले

सम्बन्धमा दुर्घटना स्थानीय प्रतिनिधि पत्र लागि करिब 3000 आवेदन परेको छ। सरकारले चौध थेटमा योग्य नेपाली नागरिकबाट आवेदन सम्बन्धी सबै प्रक्रिया सम्बन्धी सात प्रश्न उठाउनु

सक्रिय सहभागिता देखिन्छ र यति धेरै सामान जिम्मेवारी बहन गरे पनि अधिकांश महिला अध्यात्मिक रूपमा

0: जिम्मा भने अझै श्रीमा गेलाहुन्छ। लगानी रेलपूर्ण दस्तावेजले पर्याप्त जानकारी र अवसर भेटाउँदा पनि आर्थिक निर्णयमा आफ्नो विश्वासका साथ सहभागिता जनाउन नसकिएको
1: हामीले प्रेरणा गर्ने भन्ने सन्दर्भ गर्छन्।

विसर्जन गर्नु हुँदैन, आफूलाई जलाएर यहाँ विसर्जन गर्ने प्रयास गरेको पत्रकारिताको रहन्छ। यहाँ एउटा खुल्ला धारा जस्तो देखाइएको छ, दुईजना व्यक्ति छन्, एकजना व्यक्ति फोहोर डराइरहेको क्षेत्रको

विकास गैस आभार से किया परिचय प्रस्तुत रामसर सुधारण।

Thank you.

0: مثلا كان في حاجة كنت مسؤول عنها
1: لكن
2: Thank you.

그래서 社会上的问题，社会上的问题，社会上的问题，啊，这个大家，他们不管哪里来。

0: പറഞ്ഞു ചേച്ചി
1: इष्टको कुराहरू मिल्यो भने र यो धेरै शरीर धेरै पनि हुन्छ, धेरै पनि हुन्छ।

Thank you.

अधिकारी चलने दी पद पदाधिकारी का लागि घोषणा खराब हुँदा समाजले हस्तान्तरण गरिएको छ। पदाधिकारी एक साल प्रधानमन्त्रीले वातावरणीय विशिष्टता समूह विकोटद्वारा सञ्चालित समुदायका लागि जलवायु उत्थानशीलता परियोजना अन्तर्गत बारम्बरिया नगरपालिका वडा नम्बर 5-10 तथा कोरिया नगरपालिकाको वडा नम्बर 1-10 समाजले वितरण गरिएको हो। योजना अनुसार बारम्बरियालाई 3,77,782 रूपियाँ र कुलरियालाई 5,63,033 रूपियाँ बराबरको सामग्री हस्तान्तरण गरिएको छ। साथै बारपर्दिया नगरपालिका वडा नम्बर 4 चौधरी सामुदायिक विपद व्यवस्थापन समितिलाई 50,716 रूपियाँ बराबरको सामग्री प्रदान गरिएको छ। रेस्क्यू बोट, फायर एक्सटिङसन, लाइफ ज्याकेट, हेलमेट, सेफ्टी बोट, स्टेशन लगायतका सामग्रीले वडा स्तरीय विपद व्यवस्थापन समितिको क्षमता वृद्धिमा सहयोग पुग्ने विश्वास दिएको छ। कार्यक्रममा बारपर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थापा र पुरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव लगायतलाई एक रूपका अध्यक्ष डाक्टर इन्द्र बहादुर भण्डारी र परियोजना संयोजक हेमन्त राज जोशीको टोलीले सामग्री हस्तान्तरण गरेको हो। यसैबीच पुरियाका सातवटा सहकारीलाई 9,47,469 रूपियाँ बराबरको ल्यापटप र प्रिन्टर समेत वितरण गरिएको छ। बर्तिया पहाडी तथा दुकानको उच्च जोखिममा रहेकोले मनसुन र आग लागि चल्ने विपद लक्षित तयारीका रूपमा उक्त सहयोग गरिएको परियोजनाले जनाएको छ। भर्तिया राष्ट्रिय निकुञ्जमा मध्यवर्ती सामुदायिक पञ्चायत पारवर्ती भरपर्तिया नगरपालिका नौटुके इलाकाका बालबालिका दैनिक परिजन्तुको जोखिम मूल्यमा विद्यालय चालु प्राप्त भएका छन्। गाउँमा कक्षा 5 मात्रै पढाइ हुने भएकोले करिब 7 किलोमिटर वञ्चित हुँदै विद्यार्थीहरू क्रमबद्ध माध्यमिक विद्यालयको तर्फ पुग्ने गर्नु भएको छ। बाटोमा पाटीपाट सिटमा भालु, हात्ती र अजिङ्गर जस्ता पनि जन्तुको जोखिम रहने भएकोले उहाँहरू डर त्रासका बीच यात्रा गर्नुपर्छ।

गरेको प्रसार भने 40 विद्यार्थी मात्रै प्रश्नपत्र सुरक्षित रूपमा विद्यालय जाने गरेका छन्। कक्षा 8 की सिद्धान्तहरूका अनुसार विद्यालय पुग्न करिब 1 घण्टा लाग्ने र तान्त्रिक र परिचयन्त्र देखिँदा 6 घण्टा

कजन। सामान्य परिवार का मजदूर को सबैभन्दा ठूलो चिन्ता भनेको आज तमारा आज परिवार को छाट कार्य हुन्छ।

0: निर्वाचन सम्पन्न हुँदा नागरिकको आफ्नो हक अधिकारको विषयमा सचेत र सक्रिय गल्ती भए बाटै तर मुसलमान अनौपचारिक क्षेत्रमा काम गर्न मजदुरहरूको अपन कर्ने श्रमको ज्याला समेत नपाइदेल कानूनी प्रशासन र श्रमिक अधिकारको प्रभावकारी कार्यान्वयन गम्भीर प्रश्न खडा हुँदा
1: बाँकीको भैरवत गाउँपालिका पेन्डी स्थित नौबस्ता कारागारमा कैदी बन्दीबीच भएको सडकपछि 20 जनालाई विभिन्न जिल्लाका कारागारमा स्थानान्तरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकीका अनुसार सडकमा संलग्न कैदीहरूलाई पश्चिम नगर प्लासीको वर्गघाट धानको तुलसीपुर राहिर पण्डित तथा कपिल वस्तु कारागारमा 7 जनाको दलले स्थानान्तरण गरिएको हो। कारागार प्रशासन अनुसार विपरत मालिका कैदी ओम प्रकाश अवस्थीलाई विपरत स्थानान्तरण गरेपछि उत्पन्न असन्तुष्टिको छडा पुन पिएको थियो। छडकका क्रममा करिब 35 देखि 40 जनाले च्यानल बाटा ढोका बन्द गरी विरोध जनाउनु भएको थियो भने बाहिर करिब 20 देखि 25 जनाको समय तनाव सृजना भएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय बाँकी इलाका प्रहरी कार्यालय भवलपुर र चिसो पानीबाट खटिएको संयुक्त टोलीले स्थिति नियन्त्रणमा लिएको थियो। सहायक प्रमुख जिल्लाधिकारी पूर्ण खत्रीका अनुसार विवाद समाधानका प्रयास असफल भएपछि कार्यकाल विभागको निर्णयमा कैदी स्थानान्तरण गरिएको हो। स्थानान्तरण पश्चात नौबस्ता कारागार अवस्थाहरू सामान्य रहेको र सुरक्षा निगरानी कराएको प्रशासनले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि हरिसालेले नेपाल र भारत बीचको विद्यमान समस्याहरू चरणबद्ध रूपमा समाधान गरिने बताउनु भएको छ। 5 दिने भारत भ्रमण सम्पन्न गरेर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभापति हरिसालेले यस्तो बताउनु भएको हो। नेपाल भारत सीमा विवाद जस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा समाधान गरिने बताउनुभयो। सभापति हामीले कुनै पनि विषयको समाधानका लागि कूटनीतिक पहल सबैभन्दा महत्वपूर्ण हुने भएकोले हल्ला सार्वजनिक रूपमा ढोल बजाएर मात्र समस्या समाधान नहुने समेत जानकारी गराउनु भएको छ। उहाँले अभियन्ता पत्रकार र राजनीतिक दलले उठाउने विषय को संवेदनशीलता फरक हुने भन्दै राष्ट्रिय हितसँग जोडिएका विषयमा जिम्मेवार ढङ्गले अघि बढ्नुपर्ने जोड दिनुभयो। उहाँले अधिकांश उच्च राजनीतिक भ्रमण बन्द कोठामा हुने गरेकोमा आफ्नो भारत भ्रमणका क्रममा पारदर्शी रूपमा छलफल भएको दावी गर्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको छलफलमा समृद्धिको विषयलाई विशेष जोड दिएको जानकारी दिनुभएको छ। सभापति लामिछानेले नेपाल भारत सम्बन्धका केही पक्षले सेट गर्न आफ्नो भ्रमणले मदत गर्ने भन्दै आगामी दिनमा दुई देश बीचको सम्बन्ध थप सकारात्मक ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। सीमाका विषयमा प्रधानमन्त्रीले सार्वजनिक रूपमा व्यक्त गरेका धारणा र त्यसबारे परराष्ट्र मन्त्रालयले जारी गरेको आधिकारिक धारणालाई नै सरकारको औपचारिक दृष्टिकोण मान्नुपर्ने उहाँको दावी छ। सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेको र सकारात्मक जवाब पाएको बताउनु भएको छ। विश्व वातावरण दिवसमा प्रत्यामन्त्र क्रिया वन तथा वातावरण संरक्षणमा कानून पालना गर्न आग्रह। बल्दिया प्रति पालिकालाई विपद प्रतिकारका लागि 10 लाख परियोजना सम्हालि हस्तान्तरण। पनि सन्तुको जोखिम मिलेर विद्यालय जाँदै 12 बल्दिया तपाईँलाई विद्यार्थी नवस्था कारागार छोडपछि 20 कैदी विभिन्न कारागारमा स्थानान्तरण र नेपाल र भारत बीचको सीमा विवाद चरणबद्ध रूपमा समाधान गरिने सभापति लामिछानेको दावी। बिहान 7 बजेको समाचार यति नै। बेलुकी 5 बजेको मौसम बुलेटिन लिएर आउनेछौ। तबसम्मका लागि कार्तिक साथी टोली शङ्करसँगै मोहन कुमार पनि बिताउँछु। रेडियोको भाव नेत्र सुन्दै गर्नुहोला। नमस्कार।

आर्थिक साधनसम्म पूर्णतया चक्रवृद्धि अर्थकार हुने भनिएकोमा वास्तविक जनप्रति क्याम्पसको निर्वाचन परेकोले निर्णय मुख्य समय र स्थानमा उपस्थित

Thank you.

हमन के पूरा दिन चलते तू का चिंता कर छो।

खुशी है रवि।

भएपछि स्वास्थ्य जीवन अपनाए निजना रोग झट्ट भयो त्यहाँदेखि धेरै जीवन खत्तम हुई सन्तुलित खाना खाए व्यायाम शब्द गरी तुर्नु पानी नदीनामा सेतु नरहे तर

प्रश्न जिज्ञासा प्रत्यक्ष रूपमा धारिसके ओकला

0: चाहिँ काम चाहिँ पानी कम पर्ने मौसम खेतीपाती है उहाँ चाहिँ चाहिँ खेतीपाती तपाईँ चाहिँ उहाँको सुझाव छ आँखा खेतीपाती
1: विशेष गरी जस्तै खल्लामा गएर धान अलि लामो समय

Thank you.

17 तारीख का एकदमै यसा एपमा मेरो सेल उमाइरहेको छु कि बिउ उमार्न फाइनल चार महिनामा र उचाल मासे त्यसपछि फर्ममा फर्ममा फर्म मिलेर यही कारणले बिउ त्यहाँ हामीले एकदमै खर्च गरेकाले चाहिँ उनीहरूमा बिउको नाम बसेको छ जस्तै कि प्राथमिक बसेको छ अब बिउ कतिपय बिउ चाहिँ आफ्नो चौबिस घन्टा भिजेन र चौबिस घन्टा आँखा चाहिँ झुक्ने क्रममा र सुतीको क्रममा आँखा निकाल्ने हो जस्तो कहिले गएर चाहिँ बिउ पुरै तुसारले गएर चाहिँ कतिपय बिउ स्त्री बिउ के ओभर चाहिँ अलिकति लामो फेभरेट समय क्रममा रहेछ जस्तै किसान गएर जस्तै बिउ कतिपय किसानहरूलाई बिउ भिजेन एक दिन त भिजेन भिजाएर त्यो पानी भित्र त्यसपछि निकाल के पहिले पहिले प्रोग्रामको चाहिँ नियममा मतलब लिक लिएर त्यसपछि यो चाहिँ गोल बना के अनि कसै कसले दबा के त्यसपछि सिँचाइ कसले गरिसक्यो त्यसो आजकल ऊ प्रचलन चाहिँ नदेखिँदैन हाम्रा चाहिँ कार्यकर्ताहरू चाहिँ आजकल किसानहरूले बिहे चाहिँ सिमेन्टकै परियोमा त त्यो किसान किसोले सघाइ सिमेन्टकै परियो हावा खर्च

0: पत्र लगे दुई दिन रात्र एक दिन रात्र 24 घण्टामा अनि घरमा मुख्य बताइसकेको
1: छ। विशेष गरी काठमाडौँ छेउमा मसिन राखेर हाम्रो समय अलिक जस्तै

हिसाबले हामीले दोहोरो तेह्रौँ चाहिँ

Thank you.

स्वास्थ्य कार्यालय द्वारा सभी जानकारी सदैव।

আমাদের পাঁচ লাইন ফটো তৈরি করে ফটো তৈরি

को नवम वार्षिक साधारण सभा एलजेट सत्र आइतबार हुने भनिएकोमा वास्तविक गण्डकी क्याम्पसको निर्वाचन भएकोले निम्न वित्तीय समय र स्थानमा उपस्थित

0: त्यसैले किसान दाजुभाइ दिदीबहिनी हो अब पानी बचाउने प्राकृति अपनाऊ
1: धान छानेर रोप्ने योजना पानी अनुसार बनाऊ सिरान मध्य र पुछा क्षेत्रमा पानी पार्नु हो
2: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान हर्दिना सामा मछली र बहुगुणी प्रयोग गरौँ
1: डिएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ
0: ठिक समय पानी परियो बनाऊ धेरै पानी नजमाऊ
2: समूहमा पानी बाँडौ नहर सफा राखौ पानीको प्रत्येक रूपमा बचाउ पानीमा पानी
0: फेरि बनाऊ परिवारलाई फेरि समृद्ध बनाऊ
2: Okay.

सहाय नागरिक एक महिला अनाथ बालिका अपाङ्ग ज्येष्ठ नागरिक पूर्ण सेवामा 10% छुट्टी व्यवस्था गरिएका कौशल्य अस्पताल प्रणाली बाँसगरी शाखा 5 बाँसगरी बर्दिया प्रान्त

0: ईश्वरावस्था भविष्य निर्माण गर्ने समय हो। धातु पदार्थको एक पटकको प्रयोगले पनि गत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला कुरा गरौँ। समाधान धातु पदार्थ होइन
1: स्वास्थ्य कार्यालय जनहितमा जारी सजिलो।

ಅನ್ಬೇಕು ಏನ್ ಕಟ್ಟಾಗುತ್ತೆ ಅಂತ

0: 저 불합산화성 성분이 그리고서 성화의 식품과는 자리가
1: सेवा उपलब्ध भा।

ছেড়ে কিশোরীর জন্য কোন রকমই অর্থাৎ রফতার তথা অধিক

Thank you.

गरिबहरू एक मिनट भानाबाजी गर्न नाराबाजी गर्न अर्थ रूपले अवांछ गतिविधि गर्न गैर कानूनी वा वित्तीय अनुशासन विरुद्धको निन्दनीय कार्य हो।

Tarikat harus bisa juga nanti sidang sama itu.

0: थालिस कि किस्ता तिर्ने दिन आइसक्यो क्यों भनिरहेको छ यो महिना मेरो पनि किस्ता तिरिदिनुहोस् है भाउजू अर्को महिना म दुवैजनाको किस्ता तिर्छु
1: हुन्छ बाबु तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ लिएको ऋण त तिर्नै पर्छ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।

Mora, que é proteção, né? Vamos lá,

0: पक्षमा निर्णय गरौं। तनावले खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य बजाऊ। रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय पर्सियाबाट जनहितमा जारी साथी। गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता। यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बासकरीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख पाकिने, नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इकोपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इकोपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रहरी शाखा 5/5/5 ग्रामी
0: सात 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1 10 5 0 0 1

ಸಾಧ್ಯ ಆಗಿ ಹೋಗಿ ಎಲ್ಲರೂ ಸ್ವಾಮಿ ಅನೇಕಕ್ಕೆ ಸತ್ಯ ಆಗಿದೆ.

जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।

0: भारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने पकाउ मौसु धुने र होस आउने जस्ता तत्कालीन र क्यान्सर किन्न तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक पिसाबीको सट्टा जैविक तथा परम्परागत पिसाबीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: परम्परागत पिसाबी नै प्रयोग गर्छु।

0: अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलनिनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनीको अब पानी बचाउने धान खेती अपनाऊ,
0: धान छरेर रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुछा क्षेत्रमा पारै पार रोपो, कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दी धान, सामा मनसुटी र बहुगुनी प्रयोग गर। डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई

विश्वास

0: विद्युत तथाको पहिलो औषधिको जन्मेको एक घण्टाभित्र अनिवार्य स्तनपान शुरू गरौं। छ महिनासम्म आमाको दुध मात्रै खाऊ। स्वास्थ्य बच्चा उज्यालो भविष्य। स्तनपान गरौं स्वास्थ्य बच्चा।
1: श्रेष्ठ हेलोमेटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30-30, 64-44, युएस 312, आइएमआरएस 57-86, उन्नत जातको धानको बिउमा राधाचार, सावित्री, सर्जु 52, शर्मा मन्सुरी, राम धान 606, 505, 301 यमनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ हेलोमेटमा आइसकेको छ। साथै रासायनिक मलमा युरिया, डिएपी, पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ। स्थान श्रेष्ठ एभोगेट बासगरी किसान चोकदेखि दक्षिण सामुदायिक

0: गरी अन्न बेलाबुदी साग सब्जी फल फूल सहित पूरक खानाले बच्चाहरू तन्दुरुस्त बनाए। पूरक खाना सँगसँग दुई वर्षसम्म स्तर पार
1: रेडियो प्रभावन कार्यमा स्वास्थ्य कार्यले प्रयासले जनहितमा जारी
2: नमस्कार मास्क नगरपालिका वडा नम्बर 4 वडा नम्बर 5 म

भक्तहरूको औषधि उपचार गर्ने गर्छौँ। हात खुट्टा छर्पने साँझोपन विषाक्त चिजले टोकेका सबैको औषधि उपचार गर्ने गर्छौँ र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर अन्यहरू ओडामा गएर या नगरमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस लिएर आएकालाई मैले पाँच पैसामा लिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु र अब घाउ खतिरा जस्तोसुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तै मासु पुलाएको आँखामा मुद्दामा पाठेको राम्रो छैन, मुखमा निकालेको पक्षभित्र छैन, आमा भुइँहरूमा मासु पुलाएको सबै दिने गर्छौँ। मेरो फोन नम्बर 98586128 98486128 98211941 हो। मलाई एकपटक सेवा गर्दै मौका अवश्य दिनुहोला हस्। धन्यवाद।

ஜ

Thank you.

Allah

0: आइसक्यो भोलि तरङ्ग थालिसक्यो त्यस्ता तिर्ने दिन आइसक्यो भनिरहेको छ। यो महिना मेरो पनि किस्ता तिरिदिनु छैन हजुर, अर्को महिना म दुवैजनाको किस्ता तिर्छु।
1: हुन्छ बाबु, तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि। कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रभाव हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारवाहीमा परिणत भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।
2: नेपाल लघु वित्तीय संस्था लिमिटेड र रेडियो गुरुबाबा एफएमको सहकार्यमा जनहित जारी सन्देश।
1: निसर्ग रोग बसेपछि स्वस्थ जीवन अपनाई, निसर्ग रोग झट्ट भरत ध्यानी दिने जीवन खत्तम हुई, सन्तुलित खाना खाई, व्यायाम सद्ध गरी, धुम्रपान मदिरा बसे दूर रही, तनाव

0: మానసిక శారీరకంగా తయారు చేయదు.
1: Thank you.

ल्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य।

ചൈക്കീകരീലം

Yeah.

I'm going to go to the hospital.

0: मौसम विज्ञान विभाग तथा अंतर्राष्ट्रीय मौसम पूर्वानुमान अनुसार एल निनो को प्रभाव का कारण मनसून ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनीको अब पानी बचाउने धान खेती अपनाऊ,
0: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मकै र पुछा क्षेत्रमा पाले पाल रोपो, कम पानीमा राम्रो हुने धानका जातहरू जसले सुक्खा धान, हर्दी धान, सानो मर्सिडी र बहु पनि प्रयोग गरौ।
2: डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ,
1: खेत समयौ पानी परियो बनाऊ, धेरै पानी नजमाऊ,
0: समूहमा पानी बढाउ, नहर सफा राखौ, पानीको प्रत्येक सफा बचाऊ,
1: पानी बनाउ, खेती बनाऊ, उत्पादन बढाऊ,

0: जुन चाहिँ साबुनको बसाई हानिकारक हुने र रोगले यदि सम्पूर्ण उपचार गर्छ उनको रोग उपचार केन्द्रमा जाने कुरा
1: विश्वास लगाउने सही जानकारी पाइला रोग उपचार केन्द्र
2: स्वास्थ्य बचा उज्यालो भविष्य स्तनपान गराउँ स्वास्थ्य बचाउँ

0: Tomatis, Julius Tinsaipara, Ayem Ares, Sertan Natsiasi, Bunda Taku, Tanku Bima, Raka Tar, Savitri, Sazu Bauna, Sama Manjuri, Ram Tan, Sasai Cha, Pansai Pat, Tinsai Ek, Yamani Jasta, Masino Tanku Bilpani, Sresta Ekrovetma, Aisa Kibusa.
1: साथै रासायनिक मलका युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार सुखद मूल्यमा गरिन्छ।
0: स्थान श्रेष्ठ एग्रोभेट बास्करी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा।

सक्रिय खानाहरू चाहिँ स्वस्थ किशोरी जो स्वस्थ भविष्यका धारको रेडियो पूर्वाञ्चल सहकार्यमा स्वास्थ्यका

Thank you.

Thank you.

0: जस्तो लाग्छ, अर्को महिना आइसक्यो, भोलि कलरमा थालिसके किस्त तिर्ने दिन आइसक्यो भन्ने दाजु, यो महिना मेरो पनि किस्त तिरिदिनु सही भन्छ, अर्को महिना मेरो दुवैजनाको किस्त तिर्छु।
1: हुन्छ बाबु, तपाईँले त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि, कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो, कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कार्यवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।

Thank you.

देखने दूरी भी संदर्भ था उजागर गरिरहेका छन्। माइक्रो कम्युनिटी नाटिने नाटा होइन त्यो खाले प्रमाणित हुने सम्बन्धले साँचो हुन्छ। त्यसैले देखाउटी सम्बन्ध भन्दा गहिरो निमन्ता र जीवन्त सम्बन्धको मूल्य बुझ्नु नै अर्थको आवश्यकता हो। नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्य गम्भीर चुनौती बन्दै गएको छ। नेपाल प्रहरीका अनुसार

ஆச்சாரம்

गर्दा प्रलय जताएको थियो। अर्को त्यसमा चाहिँ उनीहरूलाई सुधार गर्दै प्रदेश सरकारले काठमाडौँले बताउने निर्णय स्वीकृत गरेको हो। मेरो दृष्टि अनुसार

Are there any questions? I'm going to go back.

हामीले त्यसमा पनि पाएको छ।

हाम्रो जीवन बन्दो वन्यजन्तुसँग टाँसिएको छ तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। यसरी पश्चिम जङ्गल सुरक्षित राख्दै समस्तित्व पाइन्छ। वन्यजन्तु र समुदाय बीचको द्वन्द निर्मीकरण गर्न जलवायु

0: सरकार उद्योगी र समुदायले हेरेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
1: धन्यवाद नानी।

Thank you.

0: पनि पछिल्लो समय पाठकीय रुचि आएको परिवर्तन छोप सामग्री प्रतिको आकर्षण र पर्याप्त परिवर्तनको अभावले यसको ओज केही घटेको श्रेष्ठहरू बताउँछन्। यद्यपि खण्ड क्रान्तिले समाज इतिहास संस्कृति र मानवीय संवेदनालाई कठिन रूपमा अभिव्यक्त गर्ने क्षमता राख्ने भएकाले यसको साहित्यिक महत्व अझै कायम छ। खण्ड क्रान्तिको महत्व चुनौती र सम्भावना बारे साथै दीपक आचार्यले कवि तथा शिक्षक भरत मणि ठुङ्गाना सँग कुराकानी गर्नु भएको छ।
1: छोटो बसाइमा काव्य परिसन्तोष काव्य पढ्दाखेरि सहयोगी ग्रन्थहरूको खाँचोको अनुभूति बनाएर के गर्नुहोस्, मतलब काव्य पढेर जटिल शब्दहरू हुन्छन् विधेयक खोज्नु पर्यो, शब्द खोज्नु पर्यो, त्यो धनहरूमा उहाँहरू लाग्नुहुन्न। ठ्याक्क तललाई त्यो भनेको सजिला शब्दहरू प्रयोग गरेर काव्य रचना गरिदिने छोटा मिठा काव्यहरू छन् भने पढिदिने पाठकहरू पर्याप्त छन्। त्यो काव्य ठुलाले ठुला हुन्छन्, ठुला ठुलाले मात्रै काव्य भनिरहेका छौँ हामी, परिभाषित त्यसरी गरिरहेछ। काव्य शास्त्रकारहरूले त्यो कारण पनि काव्य भन्नुहुन्छ। अब त्यो काव्य शास्त्री काव्य शास्त्रीहरूको धारणा अनुसार काव्य ठुलो रचना गर्नु पर्यो, जुन त्यो पाठकको लागि त्यो गुरुको विषय हुन्छ। हो यत्रो छ पहिले किताब सम्बन्धी यत्रो छ पहिले पढ्नु त्यो मानसिक रूपमा उसले नकारात्मक सोच राख्छ काव्यप्रति। अब सानो छ भने एक विषयमा पढिसकिन्छ, तपाईँले केही कुराहरू थाहा पनि पाउँछ। त्यसको लागि चाहिँ सजिला शब्दहरू प्रयोग गरेर छोटा छोटा साना साना काव्यहरू भयो भने अहिलेको मानिसको मानसिकता अनुसार राज्य हुन्थ्यो कि भन्ने लाग्छ।

বলছেন যদি সংসার শিবজে কটি সন্ধান পরিপূর্ণতা

0: हिन्दू पवित्रहरूको ठुलो मध्य हुन्छ, ठुलो मध्य हुन्छ, त्यहाँ यति गतिलाई मिलाएर व्याख्या गरिन्छ, यो मान्यता थियो हिन्दूको जमानामा। अनि अब अहिले आएर त्यो समयको कुरो पनि हो, कविले के के कविताहरू लेख्नुभयो, विशेष गरेर कति कविताहरू लेख्नुभयो, लामो छन्दहरू चलाउनुभयो। अब उसले पनि पाठ्य पुस्तकमा राखिएका छैन। अब त्यस पछाडि विभिन्न कार्यहरू हुन सक्छन्, अब कहिले कविताहरू अहिले त्यस्ता छैनन्, अब त्यो कविताहरूलाई प्राथमिकता दिइएको छ। अब त्यसलाई अब मिठो मानेर राम्रो मानेर त्यसले दिएको सन्देशलाई बच्चाहरू मानसमा पुर्याउनु हाम्रो शिक्षकको दायित्व हो। समय परिवर्तनसँग आयो धेरै कुराहरू आयो होइन, अनि त्यही भएर चाहिँ मलाई पहिला चाहिँ अचार त भन्थ्यो जस्तो लाग्छ, तपाईँ पनि शिक्षक भएको तपाईँलाई चाहिँ त्यस्तो लाग्छ कि
1: लाग्छ, मलाई पनि लाग्छ अलिकति कविताको बोध चाहिँ घटेकै छ। किन घटेको छ भने अब अन्त नौको छात्र छन् कति कविता नगरेको छ, चाहिँ अब एउटा कविता सुनाउन सकिने पनि छ, कविता कुनै पनि छ सुनाउने यो हुँदै हुँदै पनि यतिकै पुगेछ। म त के भन्छु भने हाम्रा नयाँ कविले कहाँ गरेछ नि, खाली कविले कहाँ गरेछ नि, अनि कवि सुनाउने हेर्दा पुरानो बारेमा हाँसिरहेको बच्चाले नाम सुन्दैन, नामै जान्दैन, पारिसक्यो मिलेको कोठामा मान पुरा घिमेको त्यति पैसा कविले पढ्नु पर्थ्यो, कति मजा आउँथ्यो पढ्नु तिमी कविता मानव निर्माण धारा नेता कति कति लिखो व्याख्या कति समयसम्म गर्न सकिन्थ्यो, उसलाई चिन्थ्यो बच्चाहरूले। अब यो त अलिकति बिस्तारको ज्यादा हराउँदै गएको छ। अब यो फेरि सत्रको बिस्तारै पनि यसलाई हेर्नुपर्छ, कहिले कहिले मानवपर्छ घिमेको बारे मात्रै पढ्ने, देउताको बारे मात्रै पढ्ने, अनि खानु तारेको मात्रै पढियो भने अनि अहिले अत्याधुनिक कविको बारेमा कहिले भन्नु त कहिले थाहा पाउँछ।

Thank you.

0: ரிலிஜன்
1: সংকেত মনস্থিতি বাজার বৈঠক

Thank you.

的女性老师，一颗这么多一个，有二十个人，几十个人，管你这些，一个电视里面一出现的，全国都

विश्व स्वास्थ्य संगठन

Ihr hört Radio Kurbarakem 103,7 MHz.

Let's go.

Thank you.

ठीक समझ में आया। पढ़ाई में असर पुर्याउने सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ बजाऊ। लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य।

0: विद्यापीठ कलेज हो नसा मुटुचेक जाँच गरिन्छ।
1: प्रत्येकी नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चिन्ह गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँगिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इक्युपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इक्युपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालिका, अपाङ्ग श्रेष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशिला अस्पताल प्रणाली शाखा भाषी पाँचवासी ग्रामी
1: सम्पर्क
0: साथै कोर्ट परेका

0: किरा लाग्छ
1: सुन्नुहोस् है

0: le porte a la fabbrica da risanare.
1: Thank you.

पनि आएको छ। उहाँ तिनलाख रुपियाँ रेन्टरपछि तिनलाख रुपियाँ फिर्ता गइसकेपछि ग्यास दिएर आफ्नो थाहा छ उहाँ उसले आफ्नो सामु ग्यास रेखा तिन लाख रुपियाँ

Thank you.